0: अभी आप सुन रहे थे हमारा विशेष कार्यक्रम संदेश टू सोल्जर्स। ये कार्यक्रम आकाशवाणी के दिल्ली केंद्र से प्रसारित किया गया।
1: अभी आप संदेश टू सोल्जर प्रोग्राम आकाशवाणी दिल्ली से समाप्त कर रहे थे। मीडियम वेव और एफएम पर आकाशवाणी करगिल की आवाज है। सामीन, अब से लेकर रात 10 बजे तक अब आप हमारी नशरियात मीडियम वेव 684 किलोहर्ट्ज़, मीडियम वेव 1584 किलोहर्ट्ज़, एफएम 100.1 मेगाहर्ट्ज़ और मोबाइल ऐप न्यूज ऑन एयर पर भी समाप्त कर सकते हैं। हमारे अगले ऐलान का इंतजार कीजिए। السلام علیکم میڈیم ویو تر گیان انگیشش بی نیش بی کل ہرٹس میڈیم ویو تونچنگ نغب گیان انگیشش بی نیش بی کل ہرٹس اب ہم ریا شیریا چک میک ہرٹس دونہ موبائل ایپ نیوزون ایرکا دو آکاشوانی کرگلین دینی افرا چوپت پی پروگرام ان کھرے گا بولا وزیر نفرپون یا انتی خدمت لہ لپسوت پروگرام یا انکھن سا خدمت لنگا جی جون اسلام بو پرات مچان سونشک دینی انجا پو برس پوت سپتمبر الزیر چو وقت بو پیتو باتو سو دو غانا مرچک سونسو که ستا پروگرامی گوزو پیکا پرا چو گید دو آیا پروگرام صداقت دی پروگرامی رخصه کنگان مزدر سحما قرآنی تلاوت نترجمه حجت الاسلام شیخ اصغر علی باری کنه